पदि ब्रह्मज्ञाने सदा निर्लेप जस धर्म कमलालेप ब्रह्मज्ञाने सदा निर्दोग जस सुर सर्वको सुख